לשרקו. מברמן סופריסטאו. चलते फिरते फरिश्ता रूप फरिश्ता स्वरूप तो अच्छा लगता है ना। ब्रह्मा बाप फरिश्ता

0: לחשצה, צ'יקן פיאצה, ליקן פיץ פיץ מה. קוי קוי פאט. אפני טרף. אקושן קרתי.
1: आप सुन रहे हैं शिवा रेडियो,
2: सत्यम शिवम सुंदरम, सत्यम शिवम सुंदरम।